0: परेको जस्तो ठूलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्। त्यसो भनेको कहाँ हुन्छ? पहिलोचारी संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ। यस्तो कतिले झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ जानु भनेको जोखिम चढाउनु हो। सामानको रोग गरेर अमल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो।

दलाई 87 अर्ब 2 करोड 64 लाख रुपियाँ घाटा भएको भन्दै सोही बराबरको बिको कायम गरिएको छ। त्यस्तै स्मार्ट सेल उपकरण निलाममा सर्वेश जोशी, सतीश कुमार आचार्य, सचिन्द्र लाल आचार्य

सरकारले संक्रमित पशुको पीडा रहित नरम अर्थात् युथेनेसिया गर्न सकिने व्यवस्था सहित संख्यामा

0: चार लागि सरकारबाट निकालेको बीच समन्वय भइरहेको सरकारले दावी गरेको छ। विभिन्न सर्वप्रथम उपचार केन्द्रमा देखिएको औषधिको अभावमा सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदानको अभ्यास गर्न निर्देशन दिएको छ। सिआइएमसँग कुराकानी गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी
1: एउटा संस्थामा पोख नभएको अवस्थामा नदीमा रहेको कल्पुसान उपचार केन्द्रमा भएको पोखलाई इतना व्यवस्थापन गरेर पनि सरकारले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म आफ्नो सम्बन्धित देशबाट सम्बन्धित सरकारहरूबाट जानकारी प्राप्त भयो अनुसार हामी जुन चाँडै ल्याइदिन्छौँ भन्नुभएको छ। सही भइसकेर उहाँले त्यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय म्याच पनि सकिसकेको छ। अहिले

在我们在白领的那个单一的一个抽象的上面，然后我们一个性格的一个选择，当中产生了一个自然性。

0: सामाजिक रूपांतरण का रेडियो सामुदायिक सूचना नेटवर्क CIN साझा खबर दावा करने को गुनासो और आवश्यकता संबोधन का लगी सांसद को भूमिका नागरिक का आवश्यकता पूरा करने और गुनासो सुनने का लगी सरकार का विभिन्न पहल अधिकारी संघ स्थानीय समय सक्रिय तर आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएका सांसदहरूको पनि उनीहरूको माग र गुनासो धेरै आउने गरेको छ. यसका लागि सांसदको भूमिका र गुनासो सुन्ने सबै कस्तो छ भन्ने प्रसार एकबाट निर्वाचित सांसद मुक्ति प्रसाद पन्तसँग कुराकानी गरेको छ.
1: जनताहरूले जुन माध्यमबाट मसँग भेट्न खोज्नु

Thank you.

Thank you.

Thank you.
Thank you.

Thank you.

Thank you.

Thank you.

I'm not going to do that.

Thank you.

Thank you.

0: महिनावारी उदाको अनुभव धनुषाको सबैला नगरपालिकाका मेरा केही साथीहरूबाट सुनौ।
1: मलाई त्यो

एकदमै खानेकुराहरू खानु पर्ने हुन्छ, त्यसमा चाहिँ सबै कुराहरू बेसिदिनु पर्यो, किनभने रगत बगेपछि शरीरमा रगत कसै कसैलाई धेरै रगत बगेर गएपछि शरीरमा रगत पनि कम हुन सक्छ, त्यही भएर चाहिँ त्यस्तो पौष्टिक आहारहरू चाहिँ लिनुपर्ने चाहिँ आवश्यकता हुन्छ। त्यो चाहिँ अभिभावकले पनि बुझ्नुपर्छ र आफ्नो बच्चालाई पनि त्यो कुरा चाहिँ जानिनुपर्ने हुन्छ। मेन्सुरेसनको बेलामा चाहिँ अलिकति इम्युनिटी पनि कम भएको हुन्छ, त्यस कारणले चाहिँ यो इन्फेक्सन संक्रमणहरू हुने प्रोबेबिलिटी पनि बेसी हुन्छ। त्यही भएर चाहिँ अहिले चाहिँ अवस्थामा पनि पाउन सक्छ।

0: మీరు పన్నులో పంతొమ్మిది వందల 88 1988 1927 1941
1: ఎప్పటి వస్తే ధన్యవాదాలు.

0: खेतीबारी समस्या
1: कहाँ जाऊ कहाँ खेलकुद त पहिला मान्छेलाई

papà e sua sorella sono i cinque generali di Santis.

0: mak lagi.
1: Terima kasih.

सुरक्षा आफ्नो निर्णयका कुरा बुझौँ सुत

0: अन्यसम्म आमाको दुधमा देखाउ स्वास्थ्य बच्चा सुधारो भविष्य स्तन पान गराउ स्वास्थ्य बचाउ
1: सर्वशिक्षा।

Radio

Yeah.

खुलेर सुनाऊ, डीबीसी मिडिया एक्सन प्रसन्न युगमा

Thank you.

Bitte schön, das Reich, wo du auch die Bitte nun

बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट

Pues ahora mismo.

0: त्यसमा ढाई महिना सम्पूर्ण गर्ने सुको गर्ने गर्छन् झुलाएर मात्रै सुत्ने पाइ खसानु पर्छ भनेर मिसले भन्नुभएको
1: थियो। घरको सरकार राख्ने
0: निश्चित त घर वरिपरि कुरोहरू फुट्ने र तातमय नदिनालामा विषालु सर्प हुन सक्ने भएको नि दोषले पनि भन्नुभएको थियो।
2: खेतीबारीको समस्या
3: आएछ।

Amado Dios,

भएको छैन।

खातिर हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालको रोग लाग्न सक्छ। रासायनिक विषयले प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई

常常家里煮炒菜，丈夫造化的做这些什么菜来的，说说的说的，就说他们这些菜来的。

शिक्षा गर्नुपर्छ र शिक्षकी पनि बालबालिकालाई जहिले पनि भविष्यमा जान्ने व्यक्ति र विद्यार्थी बन्नुपर्छ।

ਸਾਰੀ ਕਰ ਚੁੱਕਾ ਹੈ।

0: बाजार ही संदेश।
1: खेती
0: बाड़ी
1: में तो समस्या
0: आ गई
1: है।

पासहरू मरम्मत पशुपतिनाथको पासमा सम्पर्क नम्बर 9855024014 हो 9825024680 नवजीवन सहकारी संस्थाको पछि राम पसलमा

ചിന്താ നദിക്ക് നമ്മളെ ഇതൊന്നും ഇല്ല.

Gracias.

Mamy jedną taką

Anna, mi

0: در رحم سان جهت سوات ها بوده کمارشان دسم آبن ها سوات بسن که یک بین دوسم را مکن کنند دیفر باب یکم باردی از بود باردی تمارشان دسم باردی اگر سات یکم راز اپول پا با یکم گلر یا باقی پا ریدیو باردی بود اکم بول بول ریدیو حتی معروف جانشی کا اپالی کا باقی مسئل پسان پرسرار پریتی بار हमारे संदेशी मुख्य मुख्य समाचार का शीर्षक से वास्तविक स्थान अधिकार अंतर्गत नई कार्यक्रम का अनुगमन पारस्परिक किसान स्वरूप मानव पार्किंग निषेध ऑटो व्यवस्थापन कला विकल्प उत्थान बस्ती सरकार धनौरा में 1.5 किलोमीटर विद्युत भारतीय अस्पताल में भवन अभाव गुजरात सेवा प्रभावित सीसीटीवी कैमरा द्वारा मार्का भी सर्वोच्च नहीं पूरा समाचार से
1: स्थानीय अधिकारी अंतर्गत एक दिन कार्यक्रम का अनुगमन कर नगर उप प्रमुख इंदिरा चौधरी कार्यक्रम अभिनव अनुगमन में बांसरी नगर पालिका वडा नंबर 2 पीपल सरकारा महानगर नमूना महिला कृषि समूह 4 तथा हल्दी बेकार खेती कंटेनरबाट हल्दी खेती खेती क्लाक राजा किसान खालू जन सेवा केन्द्र 30,000 बराबर का हार्दिक बिया खरीद कई हल रक्षक समूह का अध्यक्ष शांति पांडे

0: बसेको प्रभु तथा पतिले भगवानीले शङ्करको चित तथा अटो चालकको गर्दा सहभागिता रहन्छ।
1: बस्ती जगाए धनौरामा 1.5 किलोमिटर विद्युतीय तारबारको शिलान्यास गरिएका 15 विश्व हात्ती दिवसको अवसरमा तारबारको शिलान्यास गरिएको चन्द्रगिरी हटियाको प्रदेश रूपी मानव हटिया सह अस्तित्व कायम गर्न उद्देश्यले प्रतियाको मतदान नगरपालिका 3 धनौरामा न्यून लागतमा मौसमी विद्युतीय तारबार निर्माण शुरू गरिकन स्थानीय समुदायको पहरमा करिब 4 लाख रुपियाँको लागतमा 1.5 किलोमिटर क्षेत्रमा तारबार निर्माण विभाग तारबार विशेष गरी हटियामा बस्ती प्रदेश नामक सेवाको प्रयोग गर्न उज्यालो नेपालको कार्यकारी निर्देशक रमेश कुमार थापा जानकारी दिनुभएको छ। शिलान्यास कार्यक्रममा मठपुर नगरपालिकाको नगर प्रमुख तेज बहादुर थापा नम्बर प्रयास 5 तारबार कार्यक्रमद्वारा शपथ ग्रहण प्रकृति आकर संरक्षण एवं मर्मत संहारमा समुदायका सक्रिय सहभागिता आवश्यक पत्रबाट संस्था सहयोग गर्न सके। बस्ती सुरक्षा गर्न जिम्मेवारी स्थानीय समुदायको रहेको

0: अधिकारका कानूनका विद्यार्थी विवेक चौधरी सहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विपक्षी बनाएका राजनीतिक दायरको लक्ष्य ओलीको सुनवाई काल चौधरी नेपाल हरित प्राधिकारी तथा हिरासत र लोकनायनको अनुसन्धानका अधिकारी र लोक सरकारी निकायका भवनमा पूर्वी भारत निजुक्त सीसीटीभी जगान प्रयासबाट निवेदनमा राठिक समयमा स्पष्ट देखमा नाइट भिजन अडियो ओ भिडियो जुन रेकर्ड बिना प्रविधि जगान तर ऊ फुटेज कम्तीमा 12 से 18 महिनासम्म सुरक्षित हुन कानुन व्यवस्थाका परमादेश मार्गहरूबाट डिजिटल
1: राष्ट्रिय समाचार सुन्दा मार्च सन्देशका समय उहाँ मार्च सन्देश पहिला मुख्य सन्देश फेरि खराब

ప్యారి ఆయన

0: सिद्धिहरूमा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिजो

40% घटेगा सही।

notificació clara, s'envia als usuaris amb més

Thank you.

Thank you.

Y para

给你。

करने को केही छैन भने चाहिँ समस्या हामीले बुझ्नुपर्छ। यो कुनै उमेर भनेको चाहिँ अहिले चाहिँ अलिकति कम भइसकेको छ, 9 वर्षदेखि लिएर 17 वर्षसम्मको बिचमा चाहिँ हुन सक्ने हो। त्यो भन्दा यो प्राकृतिक हो, यो कुरालाई चाहिँ हामीले मान्नुपर्छ। छोरी मान्छे भएर जानेपछि यो चाहिँ एउटा प्राकृतिक रूपमा हामीले चाहिँ पाएको हो। यो भनेर भन्दाखेरि चाहिँ यसमा चाहिँ कस्तो हुन्छ भनेदेखि यो हुँदाखेरि चाहिँ कति किशोरीहरू बुझेन बुझे थाहै नभए पनि हुन्छ, उहाँहरू कुरा बताउँछ, तिनीहरूलाई गाइड गरेर चाहिँ बिचारिएको छ। त्यो गरेर चाहिँ आफ्नो अभिभावकसँग राख्नुपर्छ।

0: हुन्छ।
1: महिना भाइ 28 दिनको चक्रमा जुन महिलामा मात्रै हुन्छ त्यहाँ युज गर्नुपर्छ, सफा सफा राख्नुपर्छ। अनि त्यो भयो भने आफ्नो आमालाई भन्ने
0: भाइलाई पनि कुरा गर्नु।

radio Grupa Bat FM Tuara, sangat hikmah sekali.

Thank you.

Radio Viva Latino para Sagitario y Sabéis.

I'm gonna go to the hospital.

0: को मृत्यु दुईजना अझै बेपत्ता 92 जनाको उपचार हुँदै पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने
1: एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ परिजाने छ अर्को चाहिँ एकैचोटि सबै परिजाने हुन्छ
0: अनि 5 महिनापछि

0: संगठन द्वारा मा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु भएको हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परेका दुईजना अझै बेपत्ता छन्। घटनास्थलमा 5 जनाको शव देखिएको थियो। घोटाएर लगेको अवस्थामा पिन्टानको सटकोदारी नगरपालिका 9 सेन्टिमिटर खोलाको किनारमा 5 जनाको शव भेटिएको रूपमा प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर छेत्रीले सिआइएलाई बताउनुभयो।
1: हिजो चाहिँ नगरपालिका वार्ड नम्बर 7

0: भइदिएको छ। अब रहेको परेको पानीले पहिरो गएको थियो। यसैबीच मध्य बर्खा भएकाले पहिरोको जोखिम हुने विज्ञहरूको भनाइ छ। पहिरोको संकेत चिन्न सके क्षति कम हुन सकिने विज्ञहरू बताउँछन्। सिआइएफ जुनक कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
1: हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ। त्यस कारण यहाँ भौगोलिक अञ्चलहरू पनि छन् जसले गर्दा पहिलामा अलिकति फरक भइसकेको, अलिक पछिल्लो चरणमा त रहेको परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने, त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ केटीले झट्टै पहिरो जाने हुन्छ। त्यसमा चाहिँ कहिले कहीँ हामीले चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले जस्तो जस्तो बिस्तारै पहिले पहिलोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ त्यो आवाज चक चक चक जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि कतिपय चाहिँ पहिलो जाने ठाउँमा चाहिँ त्यो चिराहरू गर्ने त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो त्यस्तै थियो, बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाएको परे जस्तो, अलिकति सडी जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छ।
0: सङ्केत दिने पहिरो त ठिकै हो, अगाडि थाहा पाउँछ, सङ्केत दिने पहिरोमा चाहिँ लास्ट केही परिवर्तन कसरी थाहा पाउने त्यस्तो थाहा पाउँछ।
1: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर बचाइ गर्दैन अथवा चाहिँ कुनै असर बचाइ गर्दैन भनेर चाहिँ त्यही नै घर अध्ययन गर्नुपर्ने हुन्छ। त्यसका विधि कमिटीहरू छन् जो थाहा हुन्छ।
0: जलवायु मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सहित त्यसका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा भइरहेका क्षेत्रहरूमा खेतान महावी पहिरो तथा बुझेर जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले समयमा आग्रह गरेको छ। वर्षा र सम्भावित विपदका कारण नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सड़क तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। त्यसले आज राति कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाड़ी क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमी हरिप्रसाद दाहालले

0: सवाल उठाएगा प्रश्न को प्रधानमंत्री पायल शाह को तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले अन्तर्राष्ट्रिय अध्यक्ष र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो।
1: Thank you.
0: के संगठन को संबंध धारा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद को पत्र रिपोर्टले जनाएको छ। दोस्रो राष्ट्रिय खेलकुद आगामी मंसिर 16 देखि 29 गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 औं बोर्ड बैठकले पाँचौं पटक दशौं राष्ट्रिय खेलकुदको मिति तय गरेको हो।

0: आवश्यकता बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पुसिला खानेकुरा नियमित खुवाउने बानी बस्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै धेरै भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: हरेक खाना चाहिने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य काठमाडौँ अनुसन्धानका लागि 3 दिनको यात्रा

कारणले र विवासमा छापा मार्नका साथै संचार सामग्री तथा उपकरण जफत गरेको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाउनु भएको हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले स्वतन्त्र प्रदेश सरकारले बाजुराको बढी बालिका र छानको रामारोशन क्षेत्रलाई जोडेर बढी बालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सो विषयलाई असहमति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो। महासंघका अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति निकाल्दै संरक्षणको नाममा सामुदायिक वन माथिको स्थानीय समुदायको अधिकार हनन हुने गरी विभिन्न संरक्षित क्षेत्रहरू घोषणा तथा विस्तार गर्ने कार्यले वन क्षेत्रमा मानव अधिकारको उल्लङ्घन तथा लोकतन्त्रको उपहास भइरहेको उल्लेख गर्नुभएको छ। वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जन खोजिरहेको रहेको समेत विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब 5 बजेको प्रचार प्रसार स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किँदा कतै नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो 50 वर्ष लामो राजनैतिक जीवनमा अस्वता

0: सधैँको मनोभावमा र कौडेनाका दर्जनौ घरको तथा सयौं बिगा धानबारी डोहामा परिरहेको छ। ठुलो पानी परेपछि मखानदेखि खोलामा आएको पानी बाँधा धानबारी र बस्तीमा पसेको हो। यसबाट स्थानीय किसान समस्यामा परेका छन्।
1: सांसदहरू बीचको सम्पर्क र जनतासँग जोडिने उपाय एकजना

0: ल्याउनु पर्छ, त्यो परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामी सङ्घर्ष गर्यौँ। हामी 46 सालपछि पनि देवी समुदाय, त्यसपछि देवी समुदाय पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि, काठमाडौँ भइसकेर
1: पनि।
0: शिक्षण त म व्यवहारपछि रहेको, म विवाहभन्दा पहिले, मेरो विवाहभन्दा पहिले म काठमाडौँ आएको, मेरो ब्याचलर मास्टर्स त्रिचन्द्र कलेजबाट। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो। र त्यो बेलामा विद्यार्थी राजनीतिमा विद्यार्थीको मुभमेन्टहरूमा सबै भूमिका रहन्थ्यो मेरो। यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ। र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्त्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि जसरी भ्रष्टाचारले जरो गाएको छ, त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो हुने चाहना नै छ, साथ दिन सकौँ र यो दुईवटा कुरा चाहिँ मुक्तै गर्न सकौँ भन्ने मलाई
1: लाग्यो।
0: सबैभन्दा खुसी छु, युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब समय दिन कटेको पनि छ, समय दिन कट्दै गर्दाखेरि सरकारको प्रमुख कमजोरीहरू थुप्रै नै छन्, त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ। मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ, राम्रै सोचिरहेको छु। अस्ति
1: सभा श्रृङ्खला हेरौँ संसदको विस्तृत कुराकानी भोलि बिहान 6:30

Thank you.

0: सुनिंदा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो प्रभाव एफएम द्वारा जनहितमा जारी सन्देश।

Jackson.

Thank you.

ಸಹ ಮುಖ್ಯ ಅಧಿಕಾರಿ

ஒரு கொண்டு

Yeah.

Tehát a

Son hipnotizantes.

Thank you.

radio, grabada, efectuada, s'ha de ser cosa d'instant d'ist.

से विकास साधनमा निवेदनजी खाता तथा अधिकरण गर्नुहोला। सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित कारण निर्धारण नमुना र विवेदनको लागि काश्मीर नगरपालिका कृषि विकास शाखा र डेउरा कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ। अनुसूचित दुईको मध्यम समूह नवीकरण निवेदन अनुसूचित चारको मध्यम समूह नवीकरण सम्बन्धी समूहको निर्णय।

0: छ साथीको जवाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तर पनि खुल्ला कुरा गरौं समाधान लागु पदार्थ होइन लागु पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं
1: रेडियो सन्देश